0: بھارت کی ترجیحات کے تئیں روس کی حمایت کی توثیق کی اور گروپ کو عالم جنوب کے مفادات میں پیش رفت کے لیے اور عملی تعاون کے لیے ایک اہم پلیٹ فارم قرار دیا۔ نائجیریا کے لاگوس میں منعقدہ چار روزہ دولت مشترکہ تلوار بازی چیمپئن شپ مقابلوں میں بھارت 35 تمغوں کے ساتھ چیمپئن کے طور پر ابھرا ہے۔ بھارتی دستے نے ان مقابلوں میں انڈر 23 اور سینئر زمروں میں سونے کے 13، چاندی کے 8 اور کانسے کے 14 تمغے جیتے۔ سینئر بھارتی تلوار بازوں نے مقابلے کے چوتھے اور آخری دن 6 مقابلوں میں سونے کے 5 تمغے اپنے نام کیے۔ بھارتی تلوار بازوں نے سونے کے تمغے مردوں کے سیبرے، خواتین کے سیبرے، مردوں کے اے پی، خواتین کے اے پی اور خواتین کے فوائل زمرے میں جیتے ہیں۔ وہیں مردوں کے فوائل زمرے میں چاندی کا تمغہ بھی جیتا ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ 12 بلوں کی منظوری کے ساتھ پارلیمنٹ کا مانسون اجلاس کل ختم ہو گیا۔ حکومت نے بحث سے آری اجلاس کے لیے اپوزیشن کو ذمہ دار قرار دیا۔ اقوام متحدہ سلامتی کونسل کی رپورٹ میں دلی کے لال قلعے پر ہوئے دھماکے کو القاعدہ سے جوڑا گیا ہے۔ ایران کے وزیر خارجہ سید عباس عراقچی نے امریکی صدر ڈونلڈ ٹرمپ کے اس دعوے کو مسترد کر دیا ہے کہ ابنائے ہرمز پر واشنگٹن کو مکمل کنٹرول حاصل ہے۔ چین اور روس نے اس پرس بھارت کی برکس کی سرحد کے لیے اپنی حمایت کی توثیق کی ہے اور دولت مشترکہ تلوار بازی چیمپئن شپ میں بھارتی ٹیم نے سونے کے 13 تمغوں کے ساتھ 35 تمغے حاصل کیے ہیں۔ اسی کے ساتھ خبروں کا یہ بلٹن اب ختم ہوا۔
1: 71 کلو ہرٹز موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے۔ شب کے 1 بجنے کو ہے۔ اب اردو سروس کی تیسری مجلس کی نشریات کا وقت ختم ہوتا ہے۔ کل صبح 9:30 پر پہلی مجلس کی نشریات کے ساتھ آپ کی خدمت میں پھر حاضر ہوں گے۔ تب تک کے لیے اجازت دیجیے۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: संसद का मानसून सत्र संपन्न हो गया है। पिछले महीने की 20 तारीख से शुरू हुए सत्र के दौरान 12 विधेयक पारित किए गए। विपक्ष के हंगामे के बीच लोकसभा में केवल 19% और राज्यसभा में 39% से अधिक कामकाज हुआ। ब्यौरा हमारे संवाददाता से।
3: मानसून सत्र के दौरान विधायी और राष्ट्रीय महत्व के कई महत्वपूर्ण विधेयक पारित किए गए। इनमें सार्वजनिक परीक्षा अनुचित साधनों की रोकथाम संशोधन विधेयक 2026, राष्ट्रीय गौरव अपमान निवारण संशोधन विधेयक 2026, न्यायाधिकरण सुधार विधेयक 2026, कराधान और अन्य विधियां संशोधन विधेयक, राष्ट्रीय सहकारी विकास निगम संशोधन विधेयक और केरल नाम परिवर्तन विधेयक 2026 शामिल है। संसद ने विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 पर विस्तृत चर्चा के लिए संयुक्त संसदीय समिति के पास भेज दिया। हालांकि सत्र के दौरान नीट पेपर लीक को लेकर छात्रों के विरोध, प्रदर्शन कर रहे छात्रों के खिलाफ कथित पुलिस कार्रवाई और अयोध्या राम मंदिर के चंदे में कथित अनियमितताओं के मुद्दे पर बार बार हंगामा हुआ। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
2: सरकार ने सत्र के दौरान बहस नहीं होने के लिए विपक्ष को दोषी ठहराया है। नई दिल्ली में संसदीय कार्य मंत्री किरेन रिजिजू ने आरोप लगाया कि सरकार संसद में चर्चा के लिए तैयार थी, लेकिन विपक्ष ने सदन में चर्चा नहीं होने दी। विदेश मंत्री डॉ सुब्रमण्यम जयशंकर ने कल नई दिल्ली में लाइबेरिया की विदेश मंत्री सारा बियासोलोव न्यांती के साथ द्विपक्षीय वार्ता की। बैठक में भारत और लाइबेरिया के संबंधों की समीक्षा की गई और व्यापार, निवेश, कृषि, स्वास्थ्य, ऊर्जा, खनन, शिक्षा और तकनीक जैसे क्षेत्रों में सहयोग बढ़ाने पर चर्चा हुई। नई दिल्ली में कल लाइबेरिया के नए दूतावास का उद्घाटन किया गया। इस अवसर पर विदेश मंत्रालय में आर्थिक संबंध सचिव सुधाकर दलेला ने कार्यक्रम में हिस्सा लिया। मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने बताया कि नई दिल्ली में लाइबेरिया का स्थायी मिशन शुरू होना भारत लाइबेरिया संबंधों में एक महत्वपूर्ण कदम है। राष्ट्रपति द्रौपदी मुर्मू 80वें स्वतंत्रता दिवस की पूर्व संध्या पर आज राष्ट्र को संबोधित करेंगी। राष्ट्रपति का संबोधन शाम 7 बजे आकाशवाणी के सभी राष्ट्रीय चैनलों पर प्रसारित किया जाएगा। यह दूरदर्शन के सभी चैनलों पर हिन्दी में प्रसारित होगा। राष्ट्रपति द्रौपदी मुर्मू ने कल नई दिल्ली में 100 से अधिक कलाकारों को वर्ष 2024 और 2025 के लिए संगीत नाटक अकादमी की छात्रवृत्ति